0: और जो चोरी करे, मर्द हो या औरत, उनके हाथ काट डालो। ये उनके फेलों की सजा और खुदा की तरफ से इबरत है, और खुदा जबरदस्त और साहिब हिकमत है।
1: فَمَن تَابَ مِن بَعْدِ ظُلْمِهِ وَأَصْلَحَ فَإِنَّ اللَّهَ يَتُوبُ عَلَيْهِ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
0: اور جو شخص گناہ کے بعد توبہ کر لے اور نیکوکار ہو جائے تو خدا اس کو معاف کر دے گا، کچھ شک نہیں کہ خدا بخشنے والا مہربان ہے۔
1: أَلَمْ

0: आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक लिसनर्स। ब्रेक पे जाने से पहले हम बात कर रहे थे स्मार्ट ग्रिड्स और तवानाई के मौसर इंतजाम पे। इसी सिलसिले में सर से हम मजीद बातचीत का आगाज करते हैं। सर, अभी आपने अपने जवाब में हमें बताया कि AI और IoT इसमें इन्वॉल्व हैं। तो सर, हमने वैसे तो बहुत सुना है AI और IoT के बारे में, लेकिन बिजली की तकसीम को बेहतर बनाने में ये किस तरह इस्तेमाल हो रही है?
2: जी, बिजली की तकसीम के रिवायती निज़ाम को जदीद बनाने में दो अहम टेक्नोलॉजीज, जिनका अभी आपने नाम लिया AI और IoT, इनका बहुत नुमाया किरदार है। AI और IoT दोनों मिलके एक ऐसा कम्बिनेशन फॉर्म करती हैं जो स्मार्ट ग्रिड सिस्टम्स को बहुत मौसर बनाती हैं। अगर मैं इनको आसान अल्फाज में एक्सप्लेन करूं तो AI का बड़ा किरदार यह है कि ये पूरे सिस्टम में बिजली के इस्तेमाल का डाटा इकट्ठा करती है, इस डाटा को एनालाइज करती है और फ्यूचर की जो तलब की पेशगोई है वो आपको प्रोवाइड कर देती है। मिसाल के तौर पर अगर किसी इलाके में शाम के वक्त बिजली की खपत ज़्यादा होती है तो AI बाकी दिनों के लिए भी वैसे ही प्रिडिक्शन देता है, लेकिन अगर मौसम में कोई तब्दीली आती है, फॉर एग्जाम्पल अगर बारिश हो जाती है तो बिजली की तलब जो है उसमें कमी हो जाती है, तो उस तरह की प्रेडिक्शंस को भी ये अपने साथ इन्वॉल्व कर लेता है। दूसरी अहम चीज़ AI ये करता है कि अगर कहीं ग्रिड में ख़राबी हो जाए तो ये सिस्टम खुदकार तौर पर ख़राबी को पहचानता है, अलर्ट देता है, और बाज़ औक़ात ऐसे खुदकार सिस्टम्स मौजूद होते हैं जो फौरी तौर पर मुरम्मत का अमल भी शुरू कर देते हैं।
1: ज़बरदस्त।
2: या फिर बिजली को दूसरे रास्तों से सप्लाई करने का बंदोबस्त करते हैं ताकि बिजली की फरहमी मुतासर ना हो। अब अगर हम बात करें IoT की तरफ, तो IoT यानी इंटरनेट ऑफ थिंग्स में ऐसी डिवाइसेस शामिल होती हैं जो एक दूसरे से कनेक्टेड होती हैं। स्मार्ट ग्रिड में सबसे अहम IoT डिवाइस है स्मार्ट मीटर। स्मार्ट मीटर सारिफ की असल बिजली की खपत का डाटा लम्हा बलम्हा रिकॉर्ड करते हुए इसको ग्रिड को ब्रॉडकास्ट कर देता है। इससे ग्रिड को पता चलता है कि कहाँ कितनी बिजली की ज़रूरत है। दूसरी अहम चीज़ खुदकार पावर कंट्रोल है जो IoT की मदद से काम करता है। जब बिजली की तलब अचानक बढ़ जाए तो ये सिस्टम खुदकार तौर पर इजाफी बिजली मुहैया करता है, और अगर कहीं तलब कम हो जाए तो सप्लाई को कम भी कर देता है ताकि तवानाई का ज़िया ना हो। इस तरह बिजली की तकसीम बहुत मुतवाजन तरीके से की जाती है।
1: अच्छा सर, आपने ज़िक्र किया स्मार्ट होम्स का, तो स्मार्ट होम्स में सर तवानाई की बचत के क्या तरीके हैं?
2: स्मार्ट होम बेसिकली एक ऐसा घर है जिसमें मुख्तलिफ आलात जैसे लाइट्स, पंखे, AC, हीटर, दरवाज़े और सिक्योरिटी सिस्टम्स जो हैं या दीगर इलेक्ट्रॉनिक डिवाइसेस, इनको कनेक्ट कर दिया जाता है मोबाइल फ़ोन, कंप्यूटर या वॉइस कमांड के ज़रिए।
1: जी,
2: अब आप इन्हीं डिवाइसेस के थ्रू इन आलात को कंट्रोल कर सकते हैं। स्मार्ट होम ना सिर्फ ये सहूलत फराहम करता है बल्कि तवानाई की बचत में भी मदद देता है। अब बात करते हैं कि ये बचत कैसे होती है। तो ये डिवाइसेस कमरे के दर्जा हरारत को खुदकार तौर पर कंट्रोल करती हैं। जब टेम्परेचर मतलूबा सतह पर आ जाता है तो ये खुद ही AC या हीटर को बंद कर देती हैं।
1: जी,
2: जिससे बिजली की बचत होती है। और इसकी एक बेहतरीन मिसाल गूगल नेस्ट है जो दुनिया भर में घरों को ज़्यादा तवानाई मौसर बनाने के लिए इस्तेमाल हो रहा है। दूसरा तरीका जो है ये स्मार्ट LED लाइट्स का है कि रिवायती बल्ब के मुकाबले में बिजली भी कम खर्च करती है, ज़्यादा देर तक चलती है और सेंसर्स की मदद से सिर्फ उस वक्त जलती है जब ज़रूरत हो। अगर कमरे में कोई मौजूद ना हो तो लाइट्स खुद बहुत बंद हो जाती हैं। तीसरा अहम नुक्ता एनर्जी एफिशिएंट डिवाइसेस का है। आजकल इन्वर्टर AC, इन्वर्टर रेफ्रिजरेटर और इन्वर्टर वॉशिंग मशीन तवानाई बचाने में बहुत मददगार हैं।
1: जी सर,
2: इन्वर्टर AC मुसलसल कंप्रेसर चलाने की बजाय दर्जा हरारत के मुताबिक उसकी रफ्तार को कम या ज़्यादा करता है जिससे बिजली का खर्च कम हो जाता है। इसी तरह इन्वर्टर रेफ्रिजरेटर में भी कंप्रेसर वक्फे वक्फे से नहीं चलता बल्कि मुसलसल रफ्तार से चलता रहता है जो बिजली की बचत और डिवाइसेस की लंबी उम्र का बायस बनता है। चौथा तरीका है स्मार्ट डिवाइसेस का, जैसे गूगल होम या अमेजॉन इको। इसका इस्तेमाल जिन्हें आप वॉइस कमांड के ज़रिए चला सकते हैं। ये डिवाइसेस आपकी रूटीन को समझकर बिजली के आलात को खुद ही ऑन और ऑफ करती हैं। पांचवा जरिया है टाइमर्स और रिमाइंडर्स का। आप अपनी डिवाइसेस को ख़ास औकात के लिए सेट कर सकते हैं, जैसे कि वॉशिंग मशीन या ओवन को ऐसे औकात में चलाना जब बिजली सस्ती हो या जब आपकी तवानाई की खपत कम हो। अब पाकिस्तान में भी सोलर होम सॉल्यूशंस तेज़ी से मकबूल हो रहे हैं। सोलर पैनल्स के ज़रिए आप दिन की रोशनी में बिजली पैदा करके اپنے سمارٹ سسٹمز کو چلا سکتے ہیں.
1: ایسا ہی ہے سر.
2: یوں آپ اپنے بجلی کے بل میں خاطر خواہ کمی بھی لا سکتے ہیں.
1: اگر سر ہم سمارٹ گرڈ کا امپلیمنٹ کرنا چاہیں تو اس میں ہمیں کن چیلنجز کا سامنا کرنا پڑتا ہے؟
2: اس میں جو بنیادی چیلنج ہے وہ بیسک انفراسٹرکچر کا ہے کہ اس کی ظاہر ہے کہ ہمارے پاس کمی ہے. ہمارے ملک میں زیادہ تر علاقے اب بھی پرانے سسٹمز پر چل رہے ہیں. ان سسٹمز کو جدید سمارٹ گرڈ میں تبدیل کرنا ایک مشکل اور وقت طلب عمل ہے. اس لیے نئے آلات، سینسرز اور کمیونیکیشن نیٹورکس درکار ہوتے ہیں جو فوری طور پر دستیاب نہیں ہوتے. دوسرا بڑا مسئلہ مالی وسائل کی کمی ہے. سمارٹ گرڈ کی تنصیب کے لیے بھاری سرمایہ کاری کی ضرورت ہے. نئے سسٹمز، تربیت، آلات اور انفراسٹرکچر کی تبدیلی، یہ سب کچھ حکومت اور نجی اداروں دونوں کے لیے مالی دباؤ پیدا کرتے ہیں. تیسرا اہم چیلنج ماہر افرادی قوت کی کمی ہے. سمارٹ گرڈ ایک پیچیدہ ٹیکنالوجی ہے جس کے لیے انجینئرز، آئی ٹی ماہرین اور سائبر سیکیورٹی ایکسپرٹس کی ضرورت ہوتی ہے. بدقسمتی سے ہمارے ہاں اس ٹیکنالوجی کو سمجھنے اور اس پر کام کرنے والے افراد کی تعداد خاصی محدود ہے. اس خلا کو پل کرنے کے لیے تعلیم اور ٹریننگ پروگرامز کا آغاز ناگزیر ہے. چوتھا اور نہایت اہم چیلنج ڈیٹا سیکیورٹی اور سائبر حملوں سے تحفظ ہے. چونکہ سمارٹ گرڈ میں بے شمار سینسرز اور انٹرنیٹ پر جڑی ڈیوائسز شامل ہوتی ہیں، اس لیے سائبر حملوں کے لیے ایک آسان ہدف بن سکتا ہے. اگر کوئی ہیکر اس نظام کو متاثر کر دے تو بجلی کی سپلائی میں شدید خلل پیدا ہو سکتا ہے، جس سے قومی سلامتی کو بھی خطرہ لاحق ہو سکتا ہے. اس کے لیے ہمیں جدید سائبر سیکیورٹی سسٹمز اور مضبوط پالیسیوں کی ضرورت ہے. پانچواں اور ایک اہم چیلنج یوزر ایکسیپٹنس کا ہے. یہ کسی بھی نئی ٹیکنالوجی کے کامیاب نفاذ کے لیے عوام کا اعتماد اور قبولیت بہت ضروری ہے.
1: جی.
2: چونکہ سمارٹ گرڈ خودکار نظام پر کام کرتا ہے اور اس میں بلنگ، بجلی کی تقسیم اور نگرانی کے جدید طریقے شامل ہوتے ہیں، اس لیے صارفین کو اس کی افادیت اور فوائد سے آگاہ کرنا ضروری ہے. اگر لوگ سمارٹ گرڈ کو قبول نہ کریں یا اسے پیچیدہ سمجھیں تو اس کا مؤثر نفاذ جو ہے وہ مشکل ہو جائے گا. اس کی لیے آگاہی مہمات اور صارفین کی تربیت پر کام کرنا ہوگا.
1: ایسا ہی ہے سر. اچھا سر، سمارٹ گرڈ جو ہے یہ بڑے شہروں میں تو پاسیبل ہے کہ ہم اسے امپلیمنٹ کرا لیں. از دیئر اینی پاسیبلٹی کہ اربن ایریاز میں بھی ہم اس کا امپلیمنٹ کر سکیں؟
2: جی، نارملی تو یہی سمجھا جاتا ہے کہ سمارٹ گرڈ جو ہے صرف بڑے شہروں کی ضرورت ہے، لیکن حقیقت یہ ہے کہ دیہی علاقوں میں اس کا اطلاق نہ صرف ممکن ہے بلکہ یہ ان علاقوں کے لیے اور بھی زیادہ اہم ہے. دیہی علاقوں میں بجلی کی فراہمی میں مسلسل مسائل رہتے ہیں، کبھی لوڈ شیڈنگ، کبھی کم وولٹیج اور کبھی مہینوں بجلی کی مکمل بندش. ان مسائل کا پائیدار حل مائکرو گرڈ کی صورت میں سامنے آتا ہے. مائکرو گرڈ ایک چھوٹے پیمانے پر کام کیا گیا خود مختار بجلی کا نظام ہے جو کسی بڑے پاور گرڈ پر انحصار کیے بغیر مقامی سطح پر بجلی پیدا کرتا ہے، ذخیرہ کرتا ہے اور پھر تقسیم کرتا ہے. یہ خاص طور پر ان علاقوں میں کارآمد ہوتا ہے جہاں مرکزی بجلی کا نظام پہنچانا مشکل یا مہنگا ہو. مائکرو گرڈ میں عام طور پر شمسی توانائی، ہوا سے پیدا ہونے والی توانائی اور بیٹری اسٹوریج کا استعمال کیا جاتا ہے. اگر حکومت اور نجی شعبہ مل کر دیہی علاقوں میں چھوٹے پائلٹ پروجیکٹ شروع کریں تو مقامی سطح پر بجلی کی فراہمی ممکن بنائی جا سکتی ہے. اس سے نہ صرف زرعی شعبہ مضبوط ہوگا بلکہ چھوٹے کاروبار اور تعلیمی سرگرمیاں بھی فروغ پائیں گی.
1: ایسا ہی ہے سر. سر، عام صارفین سمارٹ گرڈ اور توانائی میں کی بچت میں کس طرح اپنا کردار ادا کر سکتے ہیں؟
2: یہاں پہ یہ سمجھنا بہت ضروری ہے کہ بجلی صرف پیدا کرنے والی کی ذمہ داری نہیں ہے بلکہ صارف اور ہر گھرانے کی ذمہ داری ہے کہ وہ اس قیمتی وسیلے کا دانش مندانہ استعمال کرے. سب سے پہلا قدم گھروں میں انرجی ایفیشنٹ آلات کا استعمال ہے. ہم سب کو چاہیے کہ روایتی بلب کی جگہ ایل ای ڈی بلب استعمال کریں.
1: جی.
2: کیونکہ یہ کم بجلی میں زیادہ روشنی دیتے ہیں. اسی طرح توانائی بچانے والے پنکھے اور سمارٹ تھرموسٹیٹس بھی بجلی کی بچت میں اہم کردار ادا کرتے ہیں. سمارٹ تھرموسٹیٹس گھر کے اندر درجہ حرارت کو خودکار طریقے سے کنٹرول کرتے ہیں اور غیر ضروری کولنگ یا ہیٹنگ سے بچاتے ہیں. دوسری بات بجلی کا ضیاع روکنا ہے کہ ہمارے گھروں میں اکثر غیر ضروری طور پر پنکھے، لائٹس اور چارجر چلتے رہتے ہیں. ایک ذمہ دار شہری کی حیثیت سے ہمیں اپنے گھر کے ہر فرد کو یہ سکھانا ہے کہ بجلی کا بے جا استعمال نہ کریں.
1: ایسے ہی ہے سر.
2: تیسری بات نیٹ میٹرنگ ہے کہ اگر آپ گھر میں سولر سسٹم نصب کر لیتے ہیں تو آپ اس سسٹم کو نیٹ میٹرنگ کے ذریعے قومی گرڈ سے جوڑ سکتے ہیں. اس کا فائدہ یہ ہوگا کہ جب آپ کے سولر پینلز اضافی بجلی پیدا کریں گے تو وہ واپس گرڈ میں شامل ہو جائے گی، اور نہ صرف آپ کا بل کم ہوگا بلکہ پورے علاقے کو فائدہ پہنچے گا، اور اب یہ بھی ایک تیز رفتاری کے ساتھ پاکستان میں بھی امپلیمنٹ ہونا سٹارٹ ہو چکا ہے۔
1: سر، وقت ہوا چاہتا ہے ایک چھوٹی سی میوزیکل بریک کا، سامعین ہمارے ساتھ رہیے گا، ملتے ہیں ایک چھوٹی سی میوزیکل بریک کے بعد۔